0: न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
1: पेश खिदमत है आज की अहम खबरें। फील्ड मार्शल सैयद आसिम मुनीर जारी सालिसी कोशिशों के सिलसिले में तेहरान पहुंच गए हैं। अमरीकी वजीर खारजा मार्को रूबियो का कहना है कि फील्ड मार्शल आसिम मुनीर से मुसलसल राबते में हैं और उम्मीद है कि ईरान से जल्द मुआहदा तय पा जाएगा। उनका कहना था कि आबनाए हुरमुज में टोल लेने का निज़ाम नाफिज हुआ तो अमरीका और ईरान के दरमियान सिफारती मुआहदा मुमकिन नहीं होगा। ईरानी वजीर खारजा अब्बास अराग़ची ने कहा है कि अमरीका और ईरान के दरमियान जारी मुज़ाकरात में कुछ मुस्बत इशारे ज़रूर मिले हैं, ताहम ईरान के यूरेनियम ज़खायर और आबनाए हुरमुज के कंट्रोल जैसे अहम मामलात पर अब भी तातुल बरकरार है। अमरीका ने ईरान के साथ जारी कशीदगी और जंगी तैयारियों के बाइस ताइवान को $14 बिलियन के हथियारों की फरोख्त आर्जी तौर पर रोक दी। अमरीकी कौमी इंटेलिजेंस डायरेक्टर तुलसी गबार्ड ने ऐलान किया है कि वो 30 जून 2026 को अपने ओहदे से सुबुकदोश हो जाएंगी। इस्लामाबाद में मुनाकिद होने वाले नेशनल जर्नलिस्ट कन्वेंशन ने मुतालबा किया है कि सहाफियों का इस्तेसाल बंद किया जाए और पार्लियामेंट पीका समेत उन तमाम कवानीन पर नजरसानी करे जो आईन के मुनाफी हैं। क्वेटा के करीब नामालूम मुसल्ह अफराद के हमले में 2 सरकारी अहलकार हलाक हो गए। शिद्दत पसंदों और सिक्योरिटी अहलकारों के दरमियान फायरिंग के नतीजे में 4 शिद्दत पसंद हलाक हुए। उधर जिला कल्लात से एयरपोर्ट सिक्योरिटी फोर्स के एक सीनियर अफसर समेत 2 अहलकारों को मुबैना तौर पर अगवा कर लिया गया। बलूचिस्तान के अजला ज़ियारत और चागी में नामालूम मुसल्ह अफराद के हमले के नतीजे में मुतादिद गाड़ियां तबाह हो गईं, जबकि एक पुलिस ऑफिसर समेत 4 अफराद को अगवा कर लिया गया। और आज रात से गैस की कीमत में 4 सेंट फी लीटर कमी हो जाने का इम्कान। इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे।
2: खास खास खबरें जुबैर नसीब आपके लिए पेश किया करते हैं। स्टूडियोज में रबते के नंबर 4165930003। गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है ₹200.30। डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांसफर कर सकते हैं। पाकिस्तान के किसी भी बैंक में डायरेक्ट डिपॉजिट आप कर सकते हैं। वहां अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए। gondalbrothers.com पे आप लॉग इन हो जाइए। आज का रेट है ₹200.30। कॉल कर लीजिए 9053060000 9053060000। आज प्रोग्राम का आगाज़ फ्राइडे के दिन इस्लामिक कदरों के प्रोग्राम रोशनी से किया करते हैं। अंजुम कुरैश साहब एक्सल के हवाले से गुफ्तगू करेंगी। मिडा फनी से मिडा साहब हमारे साथ होंगे। कामर रशीद साहब हज पे गए हुए हैं। हम कोशिश करेंगे कि हमारा उनसे रबता हो जाए और हज के हवाले से जो भी वहाँ इस वक्त सूरत हाल है उस हवाले से उनसे अपडेट लें। कनेडियन इंग्लिश हेडलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल आपके लेंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूद होंगे हमारी और आपकी बातें होंगी, लेकिन ये सबको सुनने के लिए आपको हमारे साथ रहना है अब से 9 बजे तक। मैं आपका होस्ट दोस्त अरशद भट्टी हूं। प्रोग्राम का आगाज करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। इस्लामी कदरों के प्रोग्राम रोशनी में आज हम इस्लामी अहकामात और सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम के हवाले से सेहत के आदाब के हवाले से बात करेंगे। सेहत खुदा की अजीम नेमत भी है और अजीम अमानत भी। सेहत की कदर कीजिए और उसकी हिफाजत में कभी लापरवाही ना बरतिए। एक बार जब सेहत बिगड़ जाती है तो फिर बड़ी मुश्किल से बनती है। जिस तरह हकीर दीमक बड़े बड़े कुतुबखानों को चाट कर तबाह कर डालती है, इसी तरह सेहत के मामले में जरा सी लापरवाही जिंदगी को तबाह कर डालती है। सेहत के तकाजों से गफलत बरतना और उसकी हिफाजत में कोताही करना बेहिसी भी है और खुदा की नाशुक्री भी। इंसानी जिंदगी का असल जौहर अक्लो इखलाक और ईमान शऊर है, और अक्लो इखलाक और ईमान शऊर की सेहत का दारोमदार भी बड़ी हद तक जिस्मानी सेहत पर है। अक्लो दिमाग की नशोनुमा फजाइल इखलाक के तकाजे और दीनी फराइज को अदा करने के लिए जिस्मानी सेहत बुनियाद की हैसियत रखती है। कमजोर और मरीज जिस्म में अक्लो दिमाग भी कमजोर होते हैं और उनकी कारगुजारी भी नहायत ही हौसला शिकन, और जब जिंदगी उमंगों वलवलों और हौसलों से महरूम हो और इरादे कमजोर हों तो ऐसी बेरौनक जिंदगी जिस्म नातवां के लिए वबाल बन जाती है। हमेशा खुश खुरम हशाश पशाश और चाको चौबंद रहने की कोशिश करें। खुश इखलाकी खुशबाशी मुस्कुराहट और जिंदा दिली से जिंदगी को आरास्ता पुरकशिश और सेहतमंद रखिये। غم، غصہ، رنج و فکر، حسد، جلن، بدخواہی، تنگ نظری، مردہ دلی اور دماغی الجھنوں سے دور رہیے۔ یہ اخلاقی بیماریاں اور ذہنی الجھنیں معدے کو بری طرح متاثر کرتی ہیں اور معدے کا فساد صحت کا بدترین دشمن ہے۔ آپ صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے، سیدھے سادے رہو، میانہ رفیع اختیار کرو اور حشاش پشاش رہو۔ حضرت عبداللہ بن حارث رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ میں نے آپ صلی اللہ علیہ وآلہ وسلم سے زیادہ مسکرانے والا کوئی شخص نہیں دیکھا۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے اپنی امت کو جو دعا سکھائی ہے اس کا بھی اہتمام کیجئے۔ ترجمہ: خدایا، میں اپنے کو تیری پناہ میں دیتا ہوں، پریشانی سے، غم سے، بے چارگی سے، سستی اور کاہلی سے، قرض کے بوجھ سے اور اس بات سے کہ لوگ مجھ کو دبا کر رکھیں۔ اپنے جسم پر برداشت سے زیادہ بوجھ نہ ڈالیے، جسمانی قوتوں کو ضائع نہ کیجیے۔ جسمانی قوتوں کا یہ حق ہے کہ ان کی حفاظت کی جائے اور ان کی برداشت کے مطابق اعتدال کے ساتھ کام لیا جائے۔ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے، اتنا ہی عمل کرو جتنا کر سکنے کی تمہارے اندر طاقت ہے۔ آپ صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے، خوشحالی میں میانہ روی کیا ہی خوب ہے، ناداری میں اعتدال کی روش کیا ہی بھلی ہے اور عبادت میں درمیانی روش کیا ہی بہتر ہے۔ کھانا ہمیشہ وقت پر کھائیے، پرخوری سے بچیے، کھانا بھوک لگنے پر ہی کھائیے اور جب کچھ بھوک باقی ہو تو اٹھ جائیے۔ کھانا ہمیشہ سادہ کھائیے، بغیر چھنے ہوئے آٹے کی روٹی کھائیے اور زیادہ گرم کھانا کھانے سے بھی پرہیز کیجیے۔ آپ صلی اللہ علیہ وآلہ وسلم بغیر چھنے آٹے کی روٹی پسند فرماتے، بہت زیادہ گرم کھانا جس میں بھاپ نکلتی ہو نہ کھاتے بلکہ ٹھنڈا ہونے کا انتظار کرتے۔ گرم کھانے کے بارے میں ارشاد فرماتے، گرم کھانے میں برکت نہیں ہوتی۔ آپ صلی اللہ علیہ وآلہ وسلم گوشت پسند فرماتے تھے۔ کھانا نہایت اطمینان و سکون کے ساتھ خوب چبا چبا کر کھائیے، غم، غصہ، رنج اور گھبراہٹ کی حالت میں کھانے سے پرہیز کیجیے۔ خوشی اور ذہنی سکون کی حالت میں اطمینان کے ساتھ جو کھانا کھایا جاتا ہے وہ جسم کو قوت پہنچاتا ہے، اور رنج و فکر، گھبراہٹ میں جو کھانا نگلا جاتا ہے وہ معدے پر برا اثر ڈالتا ہے، اس سے جسم کو خاطر خواہ قوت نہیں مل پاتی۔ دسترخوان پر نہ تو بالکل خاموش، افسردہ اور غمزدہ ہو کر بیٹھیے اور نہ ہی حد سے بڑی ہوئی خوش طبعی کا مظاہرہ کیجیے کہ دسترخوان پر کہکے بلند ہونے لگیں۔ کھانے کے دوران کہکے لگانا بعض اوقات جان کے لیے خطرے کا باعث بھی بن جاتا ہے۔ آپ صلی اللہ علیہ وآلہ وسلم کے دسترخوان پر جب کوئی مہمان آتا تو آپ صلی اللہ علیہ وآلہ وسلم بار بار اس سے فرماتے جاتے، کھائیے اور کھائیے۔ جب مہمان خوب سیر ہو جاتا اور انکار کرنے لگتا تب آپ صلی اللہ علیہ وآلہ وسلم اصرار نہ کرتے۔ دوپہر کا کھانا کھانے کے بعد تھوڑی دیر کیلولا کیجیے اور رات کا کھانا کھانے کے بعد تھوڑی دیر چہل قدمی کیجیے۔ کھانا کھانے کے فوراً بعد کوئی سخت قسم کا جسمانی یا دماغی کام ہرگز نہ کیجیے۔ عربی کا مشہور مقولہ ہے، دوپہر کا کھانا کھاؤ تو دراز ہو جاؤ، رات کا کھانا کھاؤ تو چہل قدمی کرو۔ صفائی اور پاکیزگی کا بھی بہت خیال رکھیے۔ آج کے پروگرام روشنی کے سلسلے کو یہیں ختم کرتے ہیں۔ انشاءاللہ اگلے ہفتے آپ کی خدمت میں پھر حاضر ہوں گے۔ پروگرام کے حوالے سے اپنی رائے دینا چاہیں تو آپ کال کر سکتے ہیں 416-593-0003۔
4: سن سکتے ہیں فیس بک ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے۔ ٹون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 تمام آئی ٹی وی باکسز، جادو بول زوم بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ٹوبر ایپ کے تھرو راجرز پہ بھی ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپس پہ جا کے ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی۔ اینڈرائڈ آئی فون دونوں کے لیے ہماری پاس فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 سیمٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن ارشاد بھی 24 گھنٹے ہماری ایپ تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریڈیو پاکستان ٹورانٹو کے ارشاد جو سی ایم آر 101.3 ایف ایم پر ہم آپ کے لیے پیش کرتے ہیں، آپ ہمارے ٹی وی چینل ٹورانٹو 360 ٹی وی پہ اب لائیو دیکھ بھی سکتے ہیں۔ جی ہاں، آپ آئی پی ٹی ویز پہ دیکھیے، ایپ کے تھرو دیکھیے، ویب سائٹ پہ دیکھ لیجیے۔ آپ ٹورانٹو 360.tv ہماری ویب سائٹ ہے۔ آج 2 گھنٹے کا پروگرام، پھر بعد میں ہم رپیٹ بھی کرتے ہیں مختلف اوقات میں، تو آپ ہمارا پروگرام سن بھی سکتے ہیں اور دیکھ بھی سکتے ہیں۔ ریئل اسٹیٹ کے حوالے سے ایک بہت زبردست لسٹنگ ہے، ایک ہیملٹن میں جو لوگ رینٹ کر رہے ہیں، 2000 اگر وہ رینٹ کر رہے ہیں تو یہ 3-bedroom 2-washroom کا کانڈو ہے اور اس میں 2 car parking ہیں۔ 379 اس کی پرائس ہے، ویری گڈ پرائس ہے اور
2: ظاہر ہے ایسی صورتحال میں کو بیچنے کے لیے 3-bedroom, 2-washroom اور ہیملٹن میں یہ کانڈو یونٹ ہے. اگر آپ دو کار پارکنگ کے ساتھ ہیں آپ انٹرسٹڈ ہوں تو مجھے آپ کال کر لیجیے, اپنا ای میل ایڈریس ٹیکسٹ کر دیجیے, ڈیٹیل ساری میں آپ کو بھجوا دوں گا. 416-300-5600, 416-300-5600 پہ کال کر لیجیے یا اپنا ای میل ایڈریس ٹیکسٹ کر دیجیے. ہیملٹن میں 3-bedroom, 2-washroom, 2 parking کے ساتھ کانڈو 379 اس کی پرائس ہے. کمرشل بریک لیں گے, پروگرام میں واپس آتے ہیں, اسٹے ٹیون.
5: You are listening to Radio Pakistan.